0: ازلو نچو مٿي جو سور نظر جي کمزوري کن جو وان کن جو سور گھٽ بدن ۾ اچن شوگر بلڈ پريشر دل جا مرض فالج کھنگ ٽي بي مادي جي السر مادي جي جلن دلي جو ودن جگر جا مرض هيپاٽائٽس بي سي گردي جي پٿري مسانه جي پٿري جو بغير آپريشن جي کامياب علاج ڪيو وڃي ٿو گردن جو انفيڪشن چهري جو رنگ سانورو چهري جي خارش فٽ فرڙيون ٻارن ۾ قد جو نه وڌڻ مردن ۽ عورتن ۾ وزن جو نه وڌڻ انهن سڀني بیمارن جو کامیاب علاج کیا وجے تو رابطے لئے 0301-2196-851
1: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राबता करें रोशन स्किन लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569 जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 मिंटन ते सिर्फ GFM 88 नेटवर्क ते